0: बनाउन पठाएकाहरूद्वारा कहाँ बिगारिएको छ, फुटाइएको छ, हामी खोतल्छौँ यथार्थतालाई जुन भित्रभित्रै लुकाइएको छ।
1: हामी जान्दैनौँ जनता झुक्क्याउने तन्त्र, सत्य तथ्य र निष्पक्ष एउटै मूल मन्त्र।
0: डिजिटल प्रविधिमा फरक अभ्यास एन्ड सञ्चार मिडिया प्रणाली कवासोती नवलपुर।

0: याद गर्नुहोस्, बोल्नेको पिठो बिक्छ यहाँ, नबोल्नेको चामल पनि।
1: बोल्न मन छ मलाई पनि, तर खोइ आफ्नो भाग्यमा त यसरी बोल्न सायद लेखेको छैन।
0: मेहनतसँग डराउनेहरू भाग्यलाई दोष दिएर उम्किन खोज्छन्।
1: ओहो, मेरै मनको कुरा सुने चाहिँ भन्यो त, साँच्चै यसरी नै बोल्न कहाँ जाने होला? पक्कै यसैले थाहा हुन्छ, यसैले सोध्छु म त।
0: याद गर्नुहोस्, सफलता तपाईँको हातमा छ। यति भन्दै मेरा दुई शब्द यही अन्त्य गर्छु, नमस्कार।
1: ए दाई दाई, सुन्नुहोस् न, मलाई पनि तपाईँ जस्तै यस्तरी दमदार तरिकाले बोल्न मन छ, तर सभा समारोहमा अगाडि गएर बोल्न खोजे बोल्ने आवाजै आउँदैन। तपाईँ जसरी यसरी ढुक्कसँग बोल्ने ठाउँ कोही भयो मलाई बताइदिनुहोस् न।
0: सुन्नुहोस् भाइ, म पनि बोल्न मन त लाग्थ्यो तर कसरी बोल्ने भनेर जान्दैनथे। कावासोतीमा जुन दिन एनसन चार मिडिया खोल्यो त्यही दिन म एनसन चारमा गएँ र त्यहीबाट सिकेँ। आज म कार्यक्रमहरूमा बोल्ने मात्र होइन, बोल्न सिकाउने पनि भएको छु। यदि तपाईँ पनि त्यस्तै बोल्न चाहनुहुन्छ भने एन संचारलाई सम्झिनुहोस्।
1: एन संचार मिडिया प्रणाली कावासोती नभनेको

0: बिहाको लागि बाजा गाजा टेन्ट टेन्ट सबैलाई कुरा गरिनु। अब भिडियो फोटो भने खिच्नुपर्छ, मैले त त्यो केही जान्दिनँ बाबु। तिमीले कसैलाई कुरा गरेका छौ?
1: तपाईँ चिन्तै नलिनु न हजुरबा, हामीले यसका लागि पहिले एन सञ्चारलाई भनिसकेका छौँ।
0: महँगो छ होला नि त बाबु फेरि।
1: अब महँगो सस्तो भन्ने कुरा त स्तरीय पनि चाहियो, सहज पनि हुनु पर्यो। अन्यको तुलनामा धेरै सस्तोमा काम पनि हुन्छ त्यहाँ।
0: ल त्यसो भए तिमी नै जाऊ नि त बाबु। कि मदम,
1: मैले कुरो गरिसकेँ। हेर्नुहोस् त, एन सञ्चारबाट मान्छे आइसक्नु भयो।
2: एन सञ्चार मिडिया प्रणाली कावासोटी नबनको।

0: डिजिटल प्रविधिमा फरक अभ्यास हेन संचार मिडिया प्रणाली कावासोती नबल्कु
1: माथिल्लो घरको बजेको नातिनी हो मान्छे त साह्रै राम्रो तर के गर्नु विचार बोल्नै सक्दैन मेरो चाहिँ सोल्टिनी पर्यो

0: याद गर्नुहोस्, बोल्नेको पिठो बिक्छ यहाँ, नबोल्नेको चामल पनि।
1: बोल्न मन छ मलाई पनि, तर खोइ आफ्नो भाग्यमा त यसरी बोल्न सायद लेखेको छैन।
0: मेहनतसँग डराउनेहरू भाग्यलाई दोष दिएर उम्किन खोज्छन्।
1: ओहो, मेरै मनको कुरा सुने चाहिँ भन्यो त, साँच्चै यसरी नै बोल्न कहाँ जाने होला? पक्कै यसैले थाहा हुन्छ, यसैले सोध्छु म त।
0: याद गर्नुहोस्, सफलता तपाईँको हातमा छ। यति भन्दै मेरा दुई शब्द यही अन्त्य गर्छु, नमस्कार।
1: ए दाई दाई, सुन्नुहोस् न, मलाई पनि तपाईँ जस्तै यसरी दमदार तरिकाले बोल्न मन छ, तर सभा समारोहमा अगाडि गएर बोल्न खोजे बोल्ने आवाजै आउँदैन। तपाईँ जसरी यसरी ढुक्कसँग बोल्ने ठाउँ कोही भयो मलाई बताइदिनुहोस् न।
0: सुन्नुहोस् भाइ, म पनि बोल्न मन त लाग्थ्यो तर कसरी बोल्ने भनेर जान्दैनथे। कावासोतीमा जुन दिन एनसन चार मिडिया खोल्यो त्यही दिन म एनसन चारमा गएँ र त्यहीबाट सिकेँ। आज म कार्यक्रमहरूमा बोल्ने मात्र होइन, बोल्न सिकाउने पनि भएको छु। यदि तपाईँ पनि त्यस्तै बोल्न चाहनुहुन्छ भने एन संचारलाई सम्झिनुहोस्।
2: एन संचार मिडिया प्रणाली कावासोती नभनेको

0: क्या भयो? क्या झुरिया जै त छौ त?
1: आ के के भएको नै हो? दसैँमा त आइजाउँला, आफ्नो ख्याल गर्नु।
0: दुःख भए आइजाऊ हो पुरा घर, ज्यान छ त जिउलो छ।

0: लास्ट बोरिङ भयो यार, यसो युट्युबतिर एउटा अलिक गजबको गीत बजा त।
1: अब युट्युब सुट्युब होइन, मोबाइलमा हाम्रो पात्रो डाउनलोड गर्ने, रेडियोमा गएर एन संसार अनलाइन रेडियो सर्च गर्ने, चौबिसै घन्टा मिठा मिठा गीत सुन्दै काम गर्ने।
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन संसार मिडिया प्रणाली कावासोती नबल्कु

0: लो अब ऋण धन गरेर पसल त खोलियो, ग्राहक कोही आउँदैन, प्रचार त गर्नुपर्छ हो, तर कुन एफएममा दिने होला, कहाँ भन्ने, कसलाई भन्ने, कति खर्च लाउने हो?
1: ए दाई, कहाँ त्यसै मनमनै भुटभुटी रहनु भएको छ भने काभासोतीमा एन सञ्चार मिडिया प्रणाली सञ्चालनमा आइसकेको छ। तपाईँको पसल व्यवसायको प्रचार प्रसार गर्नको लागि त्यहीँ जानुहोस्। स्तरीय अडियो जिङ्गल पनि बन्छ, भिडियो विज्ञापन पनि बन्छ, त्यहाँ बनाएको विज्ञापन जुनसुकै एफएम टेलिभिजन पत्र पत्रिका जहाँसुकै प्रकाशन प्रसारण गर्न पर्यो भने त्यहीँबाट सम्पूर्ण व्यवस्थापन मिलाइन्छ, त्यहीँ जानुहोस्।
0: कुरो त सही हो कान्छा, अब सबै काम गर्छ एकै ठाउँमा भनेपछि त दाम पनि त सबै लिन्छ होला नि?
1: त्यस्तो होइन नि दाई, तपाईँको क्षमताले जति भेट्छ त्यतिमा काम हुन्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: लु लु म लागेँ एकचोटि, यो अनि छ चाहिँ कहाँ?
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन सञ्चार मिडिया प्रणाली काभासोती नबल्कू।

0: एकैटा लास बोरिङ भयो यार, यसो युट्युबतिर एउटा अलि गजलको गीत बजा त।
1: अब युट्युब सुट्युब होइन, मोबाइलमा हाम्रो पात्रो डाउनलोड गर्ने, रेडियोमा गएर एन संसार अनलाइन रेडियो सर्च गर्ने, चौबिसै घन्टा मिठा मिठा गीत सुन्दै काम गर्ने।
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन संसार मिडिया प्रणाली कावासोती नबल्कु।

0: याद गर्नुहोस्, बोल्नेको पिठो बिक्छ यहाँ, नबोल्नेको चामल पनि।
1: बोल्न मन छ मलाई पनि, तर खोइ आफ्नो भाग्यमा त यसरी बोल्न सायद लेखेको छैन।
0: मेहनतसँग डराउनेहरू भाग्यलाई दोष दिएर उम्किन खोज्छन्।
1: ओहो, मेरै मनको कुरा सुने चाहिँ भन्यो त, साँच्चै यसरी नै बोल्न कहाँ जाने होला? पक्कै यसैले थाहा हुन्छ, यसैले सोध्छु म त।
0: याद गर्नुहोस्, सफलता तपाईँको हातमा छ। यति भन्दै मेरा दुई शब्द यही अन्त्य गर्छु, नमस्कार।
1: ए दाई दाई, सुन्नुहोस् न, मलाई पनि तपाईँ जस्तै यस्तरी दमदार तरिकाले बोल्न मन छ, तर सभा समारोहमा अगाडि गएर बोल्न खोजे बोल्ने आवाजै आउँदैन। तपाईँ जसरी यसरी ढुक्कसँग बोल्ने ठाउँ कोही भयो मलाई बताइदिनुहोस् न।
0: सुन्नुहोस् भाइ, म पनि बोल्न मन त लाग्थ्यो तर कसरी बोल्ने भनेर जान्दैनथे। कावासोतीमा जुन दिन एनसन चार मिडिया खोल्यो त्यही दिन म एनसन चारमा गएँ र त्यहीबाट सिकेँ। आज म कार्यक्रमहरूमा बोल्ने मात्र होइन, बोल्न सिकाउने पनि भएको छु। यदि तपाईँ पनि त्यस्तै बोल्न चाहनुहुन्छ भने एन संचारलाई सम्झिनुहोस्।
1: एन संचार मिडिया प्रणाली कावासोती नभनेको

0: लो अब रिनधन गरेर पसल त खोलियो, ग्राहक कोही आउँदैन, प्रचार त गर्नुपर्छ हो, तर कुन एफएममा दिने होला, कहाँ भन्ने, कसलाई भन्ने, कति खर्च लाउने हो?
1: ए दाई, कहाँ त्यसै मनमनै भुटभुटिरहनु भएको छ भने, काभासोतीमा एन सञ्चार मिडिया प्रणाली सञ्चालनमा आइसकेको छ, तपाईँको पसल व्यवसायको प्रचार प्रसार गर्नको लागि त्यहीँ जानुहोस्। स्तरीय अडियो जिङ्गल पनि बन्छ, भिडियो विज्ञापन पनि बन्छ, त्यहाँ बनाएको विज्ञापन जुनसुकै एफएम टेलिभिजन पत्र पत्रिका जहाँसुकै प्रकाशन प्रसारण गर्नु पर्यो भने त्यहीँबाट सम्पूर्ण व्यवस्थापन मिलाइन्छ, त्यहीँ जानुहोस्।
0: कुरो त सही हो कान्छा, अब सबै काम गर्छ एकै ठाउँमा भनेपछि त दाम पनि त सबै लिन्छ होला नि?
1: त्यस्तो होइन नि दाई, तपाईँको क्षमताले जति भेट्छ त्यतिमा काम हुन्छ, एकचोटि गएर त हेर्नुहोस्।
0: लु लु म लागेँ एकचोटि, यो अनि छ चाहिँ कहाँ?
2: डिजिटल प्रविधिमा फरक अभ्यास, एन सञ्चार मिडिया प्रणाली, कावासोती नबल्कु।

0: पुरा गरौँ।
1: जनहितका लागि एन संचार मिडिया प्राली काबासोति तीन नवलपुर। एन संचार मिडिया प्रणालीद्वारा संचालित एन संचार एफएममा यहाँलाई हार्दिक स्वागत छ। हामी नवलप्राचीको काबासोतीबाट तपाईँ समक्ष प्रसारणमा आएका छौँ। एन संचारका विभिन्न प्लेटफर्महरू एन संचार अनलाइन रेडियो, हाम्रो पात्रो एप, नेपाली पात्रो, एन संचार मिडिया प्रणालीको आधिकारिक वेबसाइट तथा विभिन्न प्लेटफर्महरूबाट तपाईँले प्रत्यक्ष रूपमा 24 घन्टा सुनिरहनु भएको छ। त्यसै गरी एन संचार मिडिया प्रणालीको आधिकारिक फेसबुक पेज एन संचार मिडिया एन्ड एडभर्टाइजिङ एजेन्सीबाट पनि हामी तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। त्यसै गरी एन संचारको आधिकारिक युट्युब च्यानल एन संचार टिभीबाट पनि हामी तपाईँ समक्ष एन संचारका विविध प्रस्तुतिहरूको साथ उपस्थित भएका छौँ। मिडियाको क्षेत्रमा केही फरक गर्ने उद्देश्यको साथ काबासोति नवलप्रासीबाट एन संचार मिडिया प्रणाली सञ्चालनमा आएको छ। डिजिटल पत्रकारिता नै अबको विशेष पत्रकारिता हो भन्ने मूल उद्देश्यका साथ डिजिटल प्रविधि मार्फत तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। सूचना, समाचार र मनोरञ्जनको विश्वासिलो आधार, सत्य, तथ्य र निष्पक्ष एन संचार भन्ने मूल उद्देश्य हामीले लिएका छौँ। एन संचार मिडिया प्रणाली मात्रै अनलाइन रेडियो र फेसबुक पेज तथा युट्युब च्यानलमा सीमित रहेको छैन। विज्ञापन एजेन्सीको रूपमा हरेक किसिमका गतिविधिहरू सञ्चालन गर्दै प्रभावकारी उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम, सार्वजनिक सुनवाई कार्यक्रम आयोजना तथा सञ्चालन, सिपमूलक कार्यक्रम सञ्चालन, रेडियो टेलिभिजन पत्रकारिता प्राविधिक तालिम, अनलाइन अपरेटिङ अभ्यास, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर तथा फ्लेक्स बोर्ड सहित प्रचार प्रसारको लागि अत्यावश्यक सामग्रीहरूको उत्पादन, अडियो तथा रेडियो कार्यक्रमहरू उत्पादन तथा प्रसारण लगायत विविध कार्यक्रमहरू लिएर एन संचार मिडिया प्रणाली तपाईँहरूमा आज आएको छ। यो विशेष अभियानमा यहाँको साथ, सहयोग र सद्भाव हामीलाई अपरिहार्य छ। त्यसको लागि तपाईँले हामीलाई प्रत्यक्ष सम्पर्क गर्न पनि सक्नुहुनेछ। त्यसै गरी फेसबुक पेजमा यहाँले आफ्नो प्रतिक्रिया छोड्न पनि सक्नुहुनेछ। हाम्रो पात्रबाट रेडियो सुनिरहनु भएको छ भने हाम्रो पात्रो एपमा गएर तपाईँले आफ्नो प्रतिक्रिया छोड्न सक्नुहुन्छ। प्रत्यक्ष सम्पर्कको लागि 98577744 सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो आधिकारिक इमेल एड्रेस nsancermedia@gmail.com। यो इमेलमा पनि यहाँले आफ्नो प्रतिक्रिया प्रस्तुत गर्न सक्नुहुनेछ। डिजिटल प्रविधिमा फरक अभ्यास भन्ने मूल मन्त्र हामीले आत्मसात गरिरहेका छौँ। रेडियो सुन्नुहुने, हामीलाई हेर्नुहुने तपाईँ तमाम दर्शक तथा श्रोता महानुभावमा एन संचार मिडिया प्रणाली हार्दिक धन्यवाद व्यक्त गर्दछ। एन संचार मिडिया प्रणाली काबासोति नगरपालिका 3 नवलपुर।
2: तपाईँ सुन्दै हुनुहुन्छ एन संचार अनलाइन एफएम।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

0: जनहितका लागि इन संचार मीडिया प्रणाली काबासुती तीन नभलको
1: साह्रै राम्रो चिज बजाउँदो रहेछ त्यहाँ ल सुन्न के गरेको छौ नभुलिकने सुन्नु तिमीजा आशिला राम्रा ज्ञान गुणका शिक्षाका सबै कुरा सुनाउँछ बुझाउँछ त्यो राम्ररी सुन्ने ज्ञानी गर्न पर्यो बिर्सिने भएन है त ल रेडियो
2: सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संसार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि @nsansarmedia@gmail.com मोबाइल 9813132015

हाम्रो रेडियो तपाईँको ठाउँमा कस्तो सुनिएको छ, कृपया हामीलाई जानकारी गराइदिनु होला। तपाईँ पनि सुन्नुहोला र आफ्ना आफन्तलाई पनि सुन्न भनिदिनु होला।

एम संसार मीडिया प्राली कावसोती 3 नवलपुर सम्पर्क इमेल @mobile 9831 31 215

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संसार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831313215।

तपाईँ सुन्दै हुनुहुन्छ एन्ड संसार अनलाइन एफएम। हामी रेडियोको परिसर प्रसारणमा रहेका छौँ।

एम संसार मीडिया प्राली कावसोती 3 नवलपुर सम्पर्क इमेल mobile 9831 31215

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831313215।

तपाईँ सुन्दै हुनुहुन्छ एन संसार अनलाइन एफएम। हामी रेडियोको परिचय प्रसारणमा रहेका छौँ।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9813132015।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संसार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831132015।

0: सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831315।
1: सूचना समाचार र मनोरञ्जनको एउटै नाम एन

एम संसार मीडिया प्राली कावसोती 3 नवलपुर सम्पर्क इमेल @mobile 9831 31215

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831312015।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एम संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एम संचार अनलाइन रेडियो तथा एम संचार अनलाइन .com मा यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि mensansarmedia@gmail.com मोबाइल 9813132015।

संसार मीडिया प्राली कावासोती 3 नवलपुर सम्पर्क इमेल @mobile 9831 31 215

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एम संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एम संचार अनलाइन रेडियो तथा एम संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि msansarmedia@gmail.com मोबाइल 9831313215।

0: सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com मा यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि nsansarmedia@gmail.com मोबाइल 9831312015।
1: एन संचार मिडिया प्रणालीद्वारा सञ्चालित एन संचार एफएममा यहाँलाई हार्दिक स्वागत छ। हामी नवलप्राचीको कावासुतीबाट तपाईँ समक्ष प्रसारणमा आएका छौँ। एन संचारका विभिन्न प्लेटफर्महरू एन संचार अनलाइन रेडियो, हाम्रो पात्रो एप, नेपाली पात्रो, एन संचार मिडिया प्रणालीको आधिकारिक वेबसाइट तथा विभिन्न प्लेटफर्महरूबाट तपाईँले प्रत्यक्ष रूपमा 24 घन्टा सुनिरहनु भएको छ। त्यसै गरी एन संचार मिडिया प्रणालीको आधिकारिक फेसबुक पेज एन संचार मिडिया एन्ड एडभर्टाइजिङ एजेन्सीबाट पनि हामी तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। त्यसै गरी एन संचारको आधिकारिक युट्युब च्यानल एन संचार टिभीबाट पनि हामी तपाईँ समक्ष एन संचारका विविध प्रस्तुतिहरूको साथ उपस्थित भएका छौँ। मिडियाको क्षेत्रमा केही फरक गर्ने उद्देश्यको साथ कावासोती नवलप्रासीबाट एन संचार मिडिया प्रणाली सञ्चालनमा आएको छ। डिजिटल पत्रकारिता नै अबको विशेष पत्रकारिता हो भन्ने मूल उद्देश्यका साथ डिजिटल प्रविधि मार्फत तपाईँ समक्ष प्रस्तुत भइरहेका छौँ। सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल उद्देश्य हामीले लिएका छौँ। एन संचार मिडिया प्रणाली मात्रै अनलाइन रेडियो र फेसबुक पेज तथा युट्युब च्यानलमा सीमित रहेको छैन। विज्ञापन एजेन्सीको रूपमा हरेक किसिमका गतिविधिहरू सञ्चालन गर्दै प्रभावकारी उद्घोषण तथा भाषण कला सम्बन्धी तालिम, सार्वजनिक सुनवाई कार्यक्रम आयोजना तथा सञ्चालन, सिपमूलक कार्यक्रम सञ्चालन, रेडियो टेलिभिजन पत्रकारिता प्राविधिक तालिम, अनलाइन अपरेटिङ अभ्यास, होर्डिङ बोर्ड, लाइट बोर्ड, ब्यानर तथा फ्लेक्स बोर्ड सहित प्रचार प्रसारको लागि अत्यावश्यक सामग्रीहरूको उत्पादन, अडियो तथा रेडियो कार्यक्रमहरू उत्पादन तथा प्रसारण लगायत विविध कार्यक्रमहरू लिएर एन संचार मिडिया प्रणाली तपाईँहरूमा आएको छ। यो विशेष अभियानमा यहाँको साथ, सहयोग र सद्भाव हामीलाई अपरिहार्य छ। त्यसको लागि तपाईँले हामीलाई प्रत्यक्ष सम्पर्क गर्न पनि सक्नुहुनेछ। त्यसै गरी फेसबुक पेजमा यहाँले आफ्नो प्रतिक्रिया छोड्न पनि सक्नुहुनेछ। हाम्रो पात्रोबाट रेडियो सुनिरहनु भएको छ भने हाम्रो पात्रो एपमा गएर तपाईँले आफ्नो प्रतिक्रिया छोड्न सक्नुहुन्छ। प्रत्यक्ष सम्पर्कको लागि 9857077744 मा सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो आधिकारिक इमेल एड्रेस nsancermedia@gmail.com मा यो इमेलमा पनि यहाँले आफ्नो प्रतिक्रिया प्रस्तुत गर्न सक्नुहुनेछ। डिजिटल प्रविधिमा फरक अभ्यास भन्ने मूल मन्त्र हामीले आत्मसात गरिरहेका छौँ। रेडियो सुन्नुहुने, हामीलाई हेर्नुहुने तपाईँ तमाम दर्शक तथा श्रोता महानुभावमा एन संचार मिडिया प्रणाली हार्दिक धन्यवाद व्यक्त गर्दछ। एन संचार मिडिया प्रणाली कावासुती नगरपालिका 3 नवलपुर।

0: हालसम्म नेपालमा प्रेम रावज्यूको 15 पटक आगमन भएको छ र उहाँले यसबीचमा आयोजित उहाँका विभिन्न कार्यक्रमहरूलाई सम्बोधन गर्नुभएको छ र हामी विगतका 11 वर्षलाई फर्की हेर्नेछौँ। वर्ष काठमाडौँ, भक्तपुर र ललितपुर भन्दा बाहिर पहिलो पटक पोखरामा पनि भव्यताका साथ कार्यक्रम सम्पन्न भयो। त्यसै गरी प्रेम रावज्यूको नेपालमा पहिलो पटक टेलिभिजनमा अन्तर्वार्ता पनि भयो। नेपालको इतिहासमा 2070 सालले नयाँ कीर्तिमान कायम गर्यो। हो, प्रचारले गति लिइ नै रहेको थियो, कार्यक्रमका लागि योजनाहरू पनि बन्दै थिए, तर समय बित्न के बेर, 2071 साल पनि यत्तिकै सकियो। २०७२ सालको सुरुवातमा नै नेपालीहरूको सुख शान्तिलाई चकनाचुर पार्दै आयो विनाशकारी भूकम्प। यसले हाम्रा सपना योजना सबैलाई फत्कायो। यस्तो अवस्थामा पनि आत्मज्ञान प्रचार संघले आवश्यक परेकाहरूलाई देशैभर राहत सामग्री वितरण गरेर भत्किएका मनहरूलाई प्रेरणाले जुड्ने प्रयास गर्यो। साथै डिजिटल प्लेटफर्मका माध्यमबाट प्रचार कार्यलाई पनि निरन्तर अगाडि बढाइरह्यो। 2073 साल पनि नेपालीहरूका लागि त्यति सहज थिएन। एक त भूकम्पको असर, त्यसमाथि नाकाबन्दी, घाउहरू अझै ताजा नै थिए। त्यस्तो अवस्थामा पनि प्रचारले साना साना पाइलाहरू चाली नै रहेको थियो। यसरी 2073 सालले पनि काँचुली फेर्यो। 2074 सालसम्म आइपुग्दा भने परिस्थितिमा अलि सुधार देखा परिसकेको थियो। अब चाहिँ प्रसारको गतिलाई अगाडि बढाएर नेपालमा कार्यक्रम गर्नुपर्छ भनेर केन्द्रीय कार्यालय, प्रसार टिम, इभेन्ट टिम र केन्द्रहरूले कदम चालेको पनि हो। तर त्यही वर्ष चुनावी माहौल, बाढी, पहिरो र वर्षाका कारण 2074 साल पनि त्यत्तिकै हातबाट उत्कियो। उता छिमेकी मुलुक भारतमा भने निरन्तर कार्यक्रमहरू भइरहेकै थिए, तर हाम्रोमा भने योजना पनि बने, तयारी पनि भएकै हो, प्रचारले गति पनि लिएकै थियो, तर हाम्रा लागि भने समय जुरेन। २०७६ सालमा फेरि केन्द्रीय कार्यालय, इभेन्ट टिम र प्रेमीहरू कार्यक्रम गर्नका लागि तयारी अवस्थामा थिए। कार्यक्रम स्थल खोजियो, इभेन्ट टिम पनि तयारी अवस्थामा थियो। मङ्सिरमा कार्यक्रम गर्नका लागि अनुमति पत्र नै लिइसकिएको थियो, तर कोभिडको हल्लाले संसार हल्लायो, अन्तत कार्यक्रम स्थगित भयो। 2077 साललाई पनि कोरोना महामारीले गाँज्यो। त्यो डर र त्रासको समयमा पनि प्रेम रावज्यूले प्रत्येक दिन अनलाइन मार्फत लकडाउन भिडियो श्रृङ्खला दिएर हाम्रो मनोबल बढाई प्रेरणा दिइरहनुभयो। यता आत्मज्ञान प्रचार संघले सावधानीपूर्वक अप्ठ्यारोमा परेकाहरूलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेर सहयोग पुर्यायो। २०७८ साल पनि ७७ जस्तै कोभिडकै त्रासमा सुरु भयो। यो वर्षको अन्त्यतिर भने केही परिवर्तनका झिल्काहरू देखिन थाले। प्रचारले पनि गति लिन्छ कि भन्ने आशा जाग्दै थियो। बिस्तारै समय र परिस्थिति बदलियो। प्रचार कार्यलाई पुनः निरन्तरता दिँदै केन्द्रीय कार्यालयले प्रेमीहरूको मनोबल बढाउने विभिन्न गतिविधि गर्न थाल्यो। अब चाहिँ कार्यक्रम हुन्छ भने निश्चित जस्तै भइसकेको अवस्थामा आम निर्वाचनले कार्यक्रमलाई फेरि धकेल्यो। तथापि चैत अन्त्यसम्ममा कार्यक्रमको तयारी गरियो, तर विविध कारणले फेरि पनि कार्यक्रम हुन पाएन। 2080 सालमा नेपालमा कार्यक्रम हुने पक्का भएको थियो। कार्यक्रम स्थल खोजियो, तालिम दिएर टिमलाई तयारी अवस्थामा पनि राखियो। तर त्यसै बेला भारतमा प्रेम रावज्यूको पुस्तक हियर योर सेल्फले गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो, जुन सबैका लागि गौरवको विषय थियो। नेपालमा भने कार्यक्रमको मिति फेरि पनि सर्यो।
1: अपने जीवन के अंदर ध्यान तुम्हारा कहाँ होना चाहिए? ध्यान तुम्हारा होना चाहिए उस जगह जो सुख और शांति का स्रोत है, जो तुमको ज्ञान मिला है वो इसीलिए मिला है, उसका अभ्यास करो। सेवा, सत्संग और भजन, और इनको, इन बातों को जब समझोगे तो तुम्हारे जीवन में भी परिवर्तन आएगा।
0: कार्यक्रम गर्नका लागि आत्मज्ञान प्रसार संघले निरन्तर प्रयास गरिरह्यो। 2081 सालमा पनि टीम जोडतोडका साथ लागिरह्यो। कार्यक्रम स्थल खोजियो, आवश्यक गृह कार्य तथा तालिम लगायत लगभग सबै तयारी अवस्थामा थियो। फेरि पनि प्रेम रावज्यूको भारतको गयामा भएको कार्यक्रमले पुनः गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो। साथै दक्षिण अफ्रिकामा अर्को एउटा जनभोजन केन्द्र खुल्यो, जुन अत्यन्तै हर्षको कुरा हो। फेरि पनि नेपालको कार्यक्रम पछि धकेलियो। अन्तत 2081 अन्त्यतिर नेपालमा कार्यक्रम हुन्छ तयारीमा जुट भन्ने जुन सुखद सन्देश फेरि आयो, त्यसपछि छायो खुसीको लहर अनि सुरु भयो कार्यक्रमको तयारी। बैठक बस्ने, इभेन्ट गठन गर्ने, ठाउँ खोज्ने, अनुमति पत्र लिने, तालिम लिने दिने लगायत सम्पूर्ण कार्यहरू तदारुकताका साथ सुरु भयो।
2: इभेन्टको चाहिँ स्थलहरू त्यो सबै ठाउँ देखाएर अनि पर्मिसनसम्म लिने मैले काम गरेको थिएँ।
3: नेपालमा प्रेम रावजी नआएसम्म हामी जस्तो प्रेमीले, म जस्तो प्रेमीले दर्शन नपाउने हो कि भन्ने धेरै चिन्तितमा थिएँ म। अहिले नेपालमा आउने सम्भावना छ भन्दा धेरै खुसी लागेको छ, र हामी आफू सक्दो प्रयासले प्रचार पनि गरेकै छौँ, अगाडि पनि गर्नेछौँ।
0: नेपालमा प्रेम रावज्यूको कार्यक्रम अब होला, यो वर्ष होला भन्दा भन्दै 11 वर्ष प्रतीक्षा गरेरै बित्यो। तर केन्द्रीय कार्यालयले कहिल्यै चुप लागेर बसेन, हरेक वर्ष पहल भने गरिने रह्यो, तयारीमा जुटिने रह्यो। अन्तत 12 वर्षमा त खोला पनि फर्कन्छ भन्छन्, तर 11 वर्षमा नै एउटा सुनौलो मौका, अद्वितीय खुसी बोकेर आयो नयाँ वर्ष 2082 साल।

महिना दिन अगाडिदेखिको मेहनत अन्तिम समयमा आएर मौसमले साथ नदिँदा लगभग कार्यक्रम नै स्थगित हुने अवस्थामा आइपुगेको थियो। सबै मेहनत क्षणभरमा हावा हुरी र पानीले लिएर गयो। कार्यक्रम स्थल धान रोप्ने खेत जस्तै हिलाम्मे भएको थियो। अघिल्लो रातदेखि नै उहाँलाई सुन्न आएका हजारौं सहभागीहरू भारी वर्षाको पर्वाह नगरी उहाँको प्रतीक्षामा थिए भने धेरै सहभागीहरू ओत लाग्न तितरबितर भएका थिए।

0: तत्कालीन परिस्थितिले कार्यक्रमको सम्भावना अत्यन्तै न्यून देखाएको थियो। तर प्रेम रावज्यूले त्यो भारी वर्षाको पर्वाह नगरी अनिश्चयलाई चिर्दै उक्त कार्यक्रमलाई जीवन्त बनाइदिनुभयो। प्रेमको वर्षाले सबैको हृदयलाई रुझाएर गदगद पारिदिनुभयो।
1: आजको यस कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हृदयदेखि नै हार्दिक स्वागत गर्दछु।

0: यसरी भैरहवाको अविस्मरणीय कार्यक्रमका अमिट पलहरू सँगालेर भक्तपुरको कार्यक्रमको तयारीमा जुटियो। सांस्कृतिक नगरी भक्तपुरमा प्रेम रावज्यूको यस पटक दोस्रो कार्यक्रमको भव्य तयारी हुँदै थियो।
1: धेरै अगाडि देखु नै हामी यसको तयारीमा लागिरहेका थियौँ। लगभग 5-6 वर्ष त हामी यही भेनु हेर्नेदेखि लिएर विभिन्न प्रपोजल पठाउनेदेखि लिएर धेरै कुराहरूमा हामी चाहिँ तयारी सधैँ हामी हरपल यो इभेन्ट कसरी चाहिँ प्रेम रावजीको प्रत्यक्ष कार्यक्रम नेपालमा हुन्छ भनेर लागिपरिरहेका थियौँ। र यहाँ चाहिँ स्थानीय प्रेमीहरूले नै यहाँ चाहिँ पनि केही सम्भावना छ कि भन्नुभयो र हामीले त्यही अनुरूप प्रस्ताव पठायौँ र इन्डियन टिमले पनि यहाँ आएर हेरेर यहाँ चाहिँ यो चाहिँ कार्यक्रमको सम्भावना छ गर्न सकिन्छ भनेपछि अनिखेर यो कार्यक्रम चाहिँ यो भेनु चाहिँ यसरी चाहिँ उपलब्ध भएको हो।
0: 11 वर्षपछि भएको भक्तपुरको कार्यक्रम केवल ज्ञान प्राप्त व्यक्तिहरूका लागि मात्रै थियो। यस कार्यक्रममा 40,000 भन्दा बढीको सहभागिता थियो। उक्त कार्यक्रमले सबैको हृदयलाई गदगद पारेको थियो।

0: मलाई चाहिँ 11 वर्षपछि प्रेम रावज्यू नेपाल आउनु भएको एकदमै म चाहिँ हृदयदेखि नै एकदमै खुसी छु।
1: भव्य भव्य भव्य बहुत बहुत ठुलो भव्य स्वाद राम्रो लाग्यो।
2: आजको कार्यक्रम धेरै राम्रो लाग्यो। प्रेम रावतजीको लागि धेरै धेरै धन्यवाद।
3: हृदयदेखि नै एकदम गदगद लागेको छ।
4: जुन आजको कार्यक्रम धेरै उल्लासमय वातावरण सम्पन्न भएको छ, यसको लागि होमवर्क त धेरै अगाडिदेखि नै भएको र बल्ल बल्ल यो मौका जुरेको छ र 11 वर्षपछि कुनै पनि कार्यक्रम गर्दाखेरि धेरै कुरा चाहिँ बिर्सिसकेको हुँदो रहेछ। त्यसै कारणले सबै कुरा चाहिँ हामीले सुरुदेखि गर्नु परेको जस्तो अनुभूति भइरहेको थियो, तर पनि यहाँको लोकल टिम अनि त्यसपछि इन्डियाको टिमबाट पनि हामीलाई धेरै सहयोग प्राप्त भएर एकदम सफलतापूर्वक यो एकदम स्मुथली कार्यक्रम चाहिँ सम्पन्न भएको देखिएको छ।

0: यसरी 2082 सालको सुरुवातमा नै हामीले दुईवटा भव्य कार्यक्रमको आनन्द उठायौं। अब यतिमै सन्तुष्ट भएर कार्यक्रम सकियो भनेर बस्ने हो त कदापि होइन। फेरि जाग्नु छ, जुरमुराउनु छ, अझ उत्साहका साथ, थप तयारीका साथ, किनकि यो सबै सम्भव तपाईँकै सहयोगका कारणले भएको हो। धन्यवादको पात्र तपाईँ नै हुनुहुन्छ। जहाँ प्रचार हुन्छ त्यहाँ ढिलो चाँडो कार्यक्रम त भइरहे छाड्छ र जहाँ उहाँको कार्यक्रम हुन्छ त्यहाँ प्रचारको सम्भावना प्रबल हुन्छ। उदाहरणका लागि नै हेर्ने हो भने पनि बुटवलको सैना महिनामा कार्यक्रम पछि नै त्यहाँ प्रचारले निकै गति लिइसकेको छ र त्यहाँ ज्ञान सत्र कार्यक्रम पनि सम्पन्न भइसकेको छ। नयाँ व्यक्तिहरूले उहाँको ज्ञानको उपहारको आनन्द लिइरहेका छन्। यस्तै नेपालका अन्य विभिन्न क्षेत्रमा पनि प्रचार कार्यले गति लिइ नै रहेको छ।
1: नमस्कार, म सबिना राज भण्डारी मल्ल। आजको यस कार्यक्रममा यहाँहरू समक्ष म प्रचारको भावी योजनाको बारेमा केही भन्न गइरहेकी छु। हामीले गरेको निरन्तर प्रयासको फलस्वरूप हालै मात्र दुईवटा प्रत्यक्ष कार्यक्रम गर्न सफल भएका छौँ। सो समयमा हामीले प्रचारको कार्यलाई व्यापक रूपमा अगाडि बढाएका थियौँ। हामीले हाम्रो क्षेत्रमा हरेक स्थानीय तह, टोल टोलमा, वडाका, गाउँपालिका, नगरपालिका लगायत हरेक क्षेत्रमा कार्यक्रम गरेका थियौँ। अब हामीले प्रचार कसरी गर्ने त? एकपटक कार्यक्रम भइसकेको ठाउँमा फलोअप कार्यक्रम गर्नेछौँ। फलोअप पछि इच्छुक व्यक्तिहरूलाई शान्तिको उपहारसँगै ज्ञान सत्रसम्म पुर्याउनेछौँ। प्रचार नपुगेका स्थानीय तह पहिचान गरी प्रचार टिम परिचालन गर्नेछौँ। हालै मात्र हुम्ला डोल्पा जिल्लामा प्रचार कार्यक्रम भइरहेको छ र प्रचार नपुगेका विकट जिल्लाहरूमा प्रचार कार्यक्रम लैजानेछौँ। प्रचार कार्यक्रमलाई आधुनिक प्रविधिको प्रयोग गरी डिजिटल माध्यमबाट प्रभावकारी र व्यवस्थित तौरले जनजनसम्म पुर्याइने। प्रचार व्यापक रूपमा अगाडि बढिरहँदा ज्ञान सत्र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ। यसका लागि हाम्रो संस्थाद्वारा ज्ञान सत्र हलहरूको विस्तार गर्दै जाने, सो सम्बन्धी सम्पन्न तथा सञ्चालनमा रहेका गतिविधिहरू। पहिलोमा धरानका ज्ञान सत्र हलहरूको निर्माण हालसालै सुरु गरिएको छ। दोस्रोमा गाईघाटमा ज्ञान सत्र हल सम्पन्न भइसकेको छ र अन्य केही बाँकी निर्माणका कार्य अझै प्रगतिमा छ। तेस्रोमा जनकपुरको ज्ञान सत्र हल तथा भान्सा डाइनिङ सम्पन्न भइसकेको छ तर शौचालय र सिमाना पर्खाल अझै निर्माणाधीन अवस्थामा छन्। चौथोमा सिप्टी दार्चुलामा र इटहरी सुनसरीमा नयाँ हल निर्माणको प्रस्ताव गरिएको छ। केन्द्रीय कार्यालयले आगामी प्रत्यक्ष कार्यक्रमको लागि गृह कार्य सुरु गर्दैछ। प्रचार र ज्ञान सत्र हल निर्माणको बारेमा छोटो जानकारी दियौँ। थप जानकारी लिएर फेरि आउनेछौँ। धन्यवाद।
0: प्रेम रावज्यूले सारा संसारभरबाट आउने निमन्त्रणाहरूलाई यथासम्भव सम्बोधन गर्ने क्रममा उहाँले हामी नेपालीलाई दिनुभएको अमूल्य समयका लागि हामी आभारी छौँ, ऋणी छौँ उहाँले हामी प्रति गर्नुभएको स्नेह र प्रेमका लागि। आखिर प्रेम रावज्यूले सारा संसारका मानिसहरूलाई एउटै सूत्रमा बाँधेर राख्नु भएको छ, आनन्द र खुसीको डोरीले र शान्तिको उपहारले।
2: नमस्कार, म लक्ष्मी जोशी श्रेष्ठ। आजको यस कार्यक्रममा यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूलाई म हार्दिक अभिवादन गर्दछु। सर्वप्रथम त म हामी सबैलाई बधाई छ भन्न चाहन्छु किनकि 11 वर्षपछि श्री प्रेम रावजीको नेपालमा दुईवटा कार्यक्रम भर्खरै हामीले सफलतापूर्वक सम्पन्न गरेका छौँ। यो कार्यक्रम हामीहरू सबैको संयुक्त प्रयासबाट सफल भएको हो। आशा छ भविष्यमा पनि यहाँहरूबाट यस्तै साथ र सहयोग हामीले पाइरहनेछौँ र यस्तै सहकार्यहरू हुँदै जानेछन्। आजको यस धन्यवाद ज्ञापन कार्यक्रममा सर्वप्रथम त म श्री प्रेम रावजीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। उहाँले हामीलाई जस्तो सुकै असहज परिस्थितिमा पनि कार्यक्रम दिनुभयो र हामीलाई आनन्द रूपी उपहार प्रदान गर्नुभयो जसबाट हाम्रो हृदयले शान्ति र आनन्दको अनुभव गर्ने मौका पायौँ र त्यसका लागि हामी कृतज्ञ छौँ र उहाँप्रति आभारी छौँ। अन्तमा म यहाँहरू सबैलाई आत्मज्ञान प्रचार सङ्घ केन्द्रीय कार्यालयको तर्फबाट धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दछु।
0: यो यात्रा यतिमै सकिँदैन, हाम्रो यो यात्रा अझै बाँकी छ। सुन्दर यात्रा, आनन्दको यात्रा, शान्तिको यात्रा। यो 11 वर्षको यात्रामा धेरैले धेरै नै मेहनत गर्नुभएको छ। केन्द्र स्तरबाट केन्द्रका प्रेमीहरू, प्रचार टिम, इभेन्ट टिम महिनौदेखि दौडधुप गरी शारीरिक रूपमा सेवा गर्ने प्रेमी तथा स्वयंसेवकहरू, विभिन्न संघ संस्थाका महानुभावहरू, आर्थिक सेवा गर्नुहुने महानुभावहरू र कार्यक्रमको सफलताको कामना गर्दै प्रार्थना गर्ने मनहरूमा आज फेरि हृदयबाट नै आत्मज्ञान प्रसार संघ हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछ। यो आत्मीय सहकारीका लागि धेरै धेरै धन्यवाद। यो यात्रा निरन्तर जारी छ। बस अब अर्को पाइला सँगसँगै जानु छ। फेरि पनि यहाँहरू सबैलाई सहृदय धन्यवाद।
3: सुवर्ण अवसर।
4: के तपाईँ मफस्सलमा बसेर पत्रकारिताको क्षेत्रमा छुट्टै पहिचान बनाउने सोचमा हुनुहुन्छ?
3: तपाईँले लेखेको समाचार राष्ट्रिय मुद्दा बनोस् भन्ने चाहनुहुन्छ?
4: समाचार लेखनबाटै आफ्नो आम्दानी बढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तुरुन्त हामीलाई सम्पर्क गर्नुहोस्।
4: सम्पर्कको लागि आफूले कार्य गरिरहेको सञ्चार संस्थाको नाम, ठेगाना, उक्त संस्थामा तपाईँको पोस्ट खुलाउनुहोस्।
3: तपाईँको पर्सनल मोबाइल नम्बर र 1 प्रति पासपोर्ट साइजको फोटो पनि इमेलमा पठाउनुहोस्।
4: सम्पर्क एन संचार मिडिया प्रणाली, कावासोती, नवलपुर।
3: इमेल nsancharmedia@gmail.com, मोबाइल 98570774744।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।

घरको श्रीमानलाई विदेश पठाएर विदेशबाट खुन पसिना नबनी कमाएको पैसाले यहाँ अर्कै नाटोसँग सल्किँदा तिमी महिलालाई चाहिँ यो समाजले के नाम दिने?

सूचना समाचार र मनोरञ्जनको विश्वासिलो आधार सत्य तथ्य र निष्पक्ष एन संचार भन्ने मूल नाराको साथ नवलपुरको कावासुतीबाट प्रसारण तथा प्रकाशनमा आएको एन संचार अनलाइन रेडियो तथा एन संचार अनलाइन .com यहाँलाई हार्दिक स्वागत गर्दछौ। तपाईँले हाम्रो वेबसाइट तथा अनलाइन रेडियोमा सूचना विज्ञापन प्रसार तथा प्रकाशन गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्कको लागि एन संसार मिडिया @gmail.com।